0: چنئی سے بیورو رپورٹ۔
1: بیوٹی وش ضرور ہوتی ہے، کسی کو چاہیے جیل نیلز، کسی کو چاہیے نیل آرٹ، کسی کو چاہیے فرینچ مینیکیور، تو کسی کو چاہیے برائٹ ریڈ شیڈز آن ایوری نیل۔ اسی طرح یہاں پر ہماری جو منت ہے نا، ان کی بھی ڈھیر ساری وشز ہیں، لیکن دیکھیے ابھی تو ان کے راستے میں آ رہی ہیں ڈھیر ساری پریشانیاں۔ کیا ہو جائے گی منت کی ہر منت پوری؟ کیا وکرانت دیں گے منت کا ہر موڑ پر ساتھ؟ کیا پھر سے آئے گا کہانی میں کوئی نیا کنفیوژن؟ لیٹس فائنڈ آؤٹ۔
2: منت کے غائب ہونے سے گھر والے ہوئے پریشان۔
3: پتا نہیں منت کہاں رہ گئی ہے، بھیری ابھی تک لوٹ کے نہیں آیا، میں بھیری کو کال کرتا ہوں۔
2: منت کی واپسی پر دھیر ہوا حیران۔
4: سب کچھ اس کی نگرانی میں ہو رہا ہے، اس کی نگرانی میں دعا دعا ہوئی تھی، بچایا تھا میں نے۔
2: وکرانت کے سوالوں پر کیا رونی کو ہوگا شک؟
4: اور صرف یہی نہیں، جب سے دیکھے جا رہا ہوں کچھ نہ کچھ ہوتے جا رہا ہے۔ ارے میں اس ٹینکی میں بند کیسے ہوا، یہ سوچا کبھی؟
2: کلرز کے سیریل منت میں دھیرے نے ایسی چال چلی ہے کہ منت غائب ہو گئی ہے اور گھر والوں کو منت دکھائی نہیں دے رہی۔ ایسے میں کیا رونی، کیا بچے سبھی پریشان ہو رہے ہیں، اور دھیر وہ تو ناٹک کر رہا ہے پریشان ہونے کا، کیونکہ اسے پتا ہے کہ اس نے کیا کانڈ کیا ہے۔ ایسے میں رونی وکرانت پر اپنی ناراضگی بھی جتاتا ہے، کیونکہ وکرانت کوئی پرواہ جو نہیں دکھاتا۔ کہ تبھی آتا ہے کہانی میں ٹوسٹ، کیونکہ ہو جاتی ہے منت کی اینٹری، اور منت کو لے کر آتا ہے کمار۔ بس پھر کیا، منت کو صحیح سلامت دیکھ کر دھیر حیران رہ جاتا ہے، اور ایسے میں منت کو اس طرح دیکھ کر سبھی گھر والے اس کی پرواہ کرنے لگتے ہیں اور سوال جواب کرتے ہیں۔ تو منت نے بھی باتوں کو گھمانا شروع کر دیا، کیونکہ اسے بھی پتا ہے کہ آخر پلاننگ کیا چل رہی ہے۔
3: منت کیا ہوا اسے؟
5: منت جی کیسے آئی؟
3: آؤ آؤ بیٹھو
5: منت جی،
3: بیٹھو۔
5: منت تم کہاں تھی، کتنے کال کیے تمہیں، اور تمہاری حالت؟
6: ایکچولی میزبانی میں نا لائٹ چلی گئی تھی، اور میں نے چیک کیا، میرے پرس میں فون ہی نہیں تھا۔ اگر فون ہوتا تو میں کال کر کے ہیلپ مانگ لیتی، پر میں ہیلپ بھی نہیں مانگ پائی۔ پھر جب آئی تھنک جنریٹر کک ان کیا یا لائٹ واپس آئی، تب میں نے سوچا کافی پی کے نکلتی ہوں۔ میں نے کافی پی اور تب مجھے لگا کہ وہاں پر کوئی ہے۔
5: ارے تو تم تھے نا منت جی کے ساتھ میں؟ کیسے ملی تم کو، اور تم وہاں تھے تو ان کو یہ سب کیسے ہوا ان کے ساتھ؟
7: سر نہیں میں نہیں تھا، میم نے تو آج مجھے بھی چھٹی دی تھی۔ مجھے تو کسی انون نے ٹپ دے کر کہا کہ میزبانی میں انسپیکشن ہونے والی ہے، تو میں سیدھا میزبانی چلا گیا اور وہاں پہ جا کر دیکھنے لگا کہ سب ٹھیک تو چل رہا ہے، اور وہاں اندر پینٹری میں دیکھا کہ میم بے ہوش مل رہی ہے۔
2: بھائی منت اور وکرانت کے ساتھ مل کر کمار بھی اچھی پلاننگ کرنے لگا ہے، اور اس کی باتوں پر تو دھیرے کو بالکل بھی شک نہیں ہوا۔ اتنا ہی نہیں، دھیرے نے موقع کا فائدہ اٹھاتے ہوئے منت کے موبائل کو نیچے گرا دیا اور سبھی کے سامنے ایسے دکھایا کہ موبائل تو یہیں پڑا ہوا تھا۔ اسی بیچ وکرانت بھی یہ سب ناٹک دیکھ کر چپ رہا اور وہاں سے جانے لگا کہ تبھی رونی نے وکرانت پر سوال کر دیا۔ ایسے میں وکرانت کو آ گیا غصہ، اور اس نے سب کے سامنے نہ صرف دھیرے پر اپنی ناراضگی جتائی بلکہ ایسا کچھ کہہ دیا کہ جس سے رونی کے من میں بھی شک سا ہونے لگا ہے۔
7: تھینک گاڈ دھیرے یہاں ہے، ورنہ یہ ابھی منیو۔
4: ورنہ کیا؟ ورنہ کیا؟ کیا گنگا رہے ہو آپ اس کے؟ کیونکہ جب سے میں دیکھ رہا ہوں نا، سب کچھ اس کی نگرانی میں ہو رہا ہے، اس کی نگرانی میں دعا دعا ہوئی تھی، بچایا تھا میں نے۔ اور صرف یہی نہیں، جب سے دیکھے جا رہا ہوں کچھ نہ کچھ ہوتے جا رہا ہے۔ ارے میں اس ٹینکی میں بند کیسے ہوا، یہ سوچا کبھی؟ इतने पुलिस होने के बावजूद भी, इतने फेरे होने के बावजूद भी मैं उस टैंक में कैसा पहुंचा? खुद को मेरा बड़ा भाई कहता है ना तू, तो मेरी हिफाजत क्यों नहीं कर पाया तू?
2: अब धैर्य के पास तो जवाब ही नहीं है, लेकिन मन्नत और विक्रांत वो पूरी कोशिश कर रहे हैं कि धैर्य गुस्से में भभक जाए और अपना सच सभी के सामने खुद ही बक दे। हालांकि आज विक्रांत को मौका मिला है इनडायरेक्टली धैर्य पर इल्जाम लगाने का और वो दुआ को भी समझा रहा है। इतना ही नहीं, समझाते हुए विक्रांत ने धैर्य पर इल्जाम लगा दिया मन्नत को न ढूंढने का।
0: किसी ने अंदर बंद किया हो, चलो मान लिया अब नहीं मिली इसे, ढूंढना इसने नहीं मिली, फोन लगाया आपको अंकल उस टाइम पे, कह रहे कि नहीं मिली, मैं जा रहा हूँ पुलिस स्टेशन लगाया।
2: भाई विक्रांत की बातें सुनकर तो धैर्य को यकीन हो गया है कि विक्रांत को कुछ भी याद नहीं आया। ऐसे में धैर्य अकेले में खुश तो हो रहा है, लेकिन उसे ये नहीं पता कि अकेले कमरे में वो जो भी बातें कर रहा है वो एक कैमरे में रिकॉर्ड हो रहा है। वो कैमरा जो मन्नत और विक्रांत ने मिलकर चोरी छिप कर उसके कमरे में लगाया था। अब देखना होगा कि कैसे मन्नत और विक्रांत मिलकर धैर्य का खुलासा करेंगे। हालांकि अगले ही दिन धैर्य परेशान है क्योंकि उसने जितने भी पैसे शेयर बाजार में लगाए थे वो नीचे गिर रहे हैं। ऐसे में मन्नत उसकी परेशानी समझने की कोशिश करती है और तो और इस तरह से बहाने करती है कि धैर्य को लगे कि वो उसके साथ है। अब देखना होगा कि मन्नत अपना अगला कदम क्या चलेगी। मुंबई से ब्यूरो रिपोर्ट।
1: रेड नेल्स, रेड लिप्स और थोड़ा सा रोमांस, है ना ये परफेक्ट कॉम्बिनेशन। लेकिन देखिए, जिससे हम प्यार करते हैं ना, उससे प्यार के रंग छुपाने तो ऑलमोस्ट इम्पॉसिबल है। और कुछ ऐसा ही हो रहा है यहाँ पर इनकी इस कहानी में, जिसका नाम है ये फितूर तेरा। तो चलिए फटाफट लेकर चलते हैं आपको इस शो के सेट पर और दिखाते हैं कुछ इंटरेस्टिंग बिहाइंड द सीन्स, क्या कुछ हो रहा है आज सौम्या और जीत की इस कहानी में। लेट्स चेक इट आउट।
2: रूप पर भड़का जीत, जीत पर फूटा मोहल्ले वालों का गुस्सा, खामोश सौम्या की तड़प। स्टार प्लस की सीरियल ये फितूर तेरा में देखिए जीत आज कैसे रूप पर अपना गुस्सा दिखा रहा है, क्योंकि आज रूप की हरकतों ने हद पार कर दी है। ऐसे में जीत अपने आप को रोक नहीं पाया, इसीलिए उसकी कुटाई कर रहा है। लेकिन मोहल्ले वाले जीत को इस तरह अपना गुस्सा दिखाता देख पहुंच गए जीत को रोकने के लिए। लेकिन जीत वो भड़का हुआ है और सौम्या दूर खड़ी खामोश है। ऐसे में लोगों ने न सिर्फ जीत को रोका, लेकिन जीत ने गुस्से में आकर सभी मोहल्ले वालों के सामने रूप माथुर का काला चिट्ठा खोल दिया, जिसे सुनकर सभी लोग हैरान रह गए।
8: पीहू के साथ कुछ गलत करने जा रहा था।
9: घिनौनी बात कैसे कर रहा है तू?
10: ए,
11: क्या बात कर रहा है मेरे पीहू के बारे में?
10: क्या बोल रहा है?
12: सत्यानाश, ये दिन देखने से पहले मैं मर क्यों नहीं गई? ये गुंडा, ये दरिंदा सबके सामने मेरे पति की मिट्टी फलीद कर रहा है और आप सब चुपचाप देख रहे हैं। ये कभी भी ऐसा नहीं कर सकते, कभी भी।
2: भाई जीत के खुलासे से सभी लोग दंग तो रह गए, लेकिन तभी बाहर आ गई पीहू। ऐसे में पीहू की माँ ने उससे सवाल पूछा, लेकिन पीहू ने सभी के सामने मना कर दिया। बस फिर क्या, इसी बात पर सौम्या के पापा का गुस्सा फूट पड़ा और उन्होंने जीत के गालों पर जोरदार तमाचा जड़ दिया। इतना ही नहीं, पूरे मोहल्ले वालों का गुस्सा भड़क गया और जीत सबका निशाना बन गया। और जीत को पिटता देख सौम्या खामोश खड़ी है, चाह कर भी वो कुछ बोल नहीं पा रही।
9: उन्हें अपने गुस्से की आग में एक नेत्रहीन को, एक छोटी सी बच्ची को झोंक दिया, और वो भी मेरे घर की बच्ची।
13: प्लीज मत मारो उसको, प्लीज उसको